0: रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था। और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई मानी नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सूरह हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं, देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ, सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ़ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिया जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वह मुनाफ़कत से बाज आ जाएं और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे और यही बड़ी कामयाबी है। मोहतरम सामईन, यहाँ कई बातों की वजाहत ज़रूरी है। हम देखते हैं कि मोमन मर्दों और मोमन औरतों के अजर यकसा हैं, रोशनी उनके दाहिनी तरफ होगी यानी इनका आमाल नामा इनके सीधे हाथ में दिया जाएगा और रोशनी یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلا حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے کہا کہ خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی۔ تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجیے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو

0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں۔ 24/5/2026 کا پروگرام ہے۔ اس وقت ہمارے ساتھ کشمیر سوسائٹی کے صدر راجہ صادق جوم صاحب لائن پر موجود ہیں۔ رائے صاحب، آپ کو خوش آمدید کہتے ہیں پاکستان کی فضاؤں سے۔
2: جی جی، السلام علیکم ورحمۃ اللہ وبرکاتہ تمام احباب کو۔ جی میری طرف سے سلام اور پیار۔ تو رائے صاحب، آپ سنائیں، خیریت سے ہیں؟ ٹھیک ہے۔
1: رائے صاحب، آپ سے جاننا چاہیں گے کہ اس وقت کہیں آپ کشمیر کے اندر ہیں، اسلام آباد کی فضاؤں میں ہیں، تو موسم کو انجوائے کر رہے ہیں، سردی ہے، گرمی ہے، کیا ہو رہا ہے؟
2: رائے صاحب، میں جناب پہلے لاہور تھا، لاہور کے بعد اب میں کشمیر میں آ چکا ہوں، اور کشمیر کے اندر الحمدللہ آج صبح کو کافی بارش ہوئی ہے رائے صاحب، اور ٹمپریچر جو ہے وہ کافی ڈاؤن ہو گیا، یعنی وہ جا رہا تھا تقریباً 40+، تو یہ 29 پہ آ گیا ہے۔ تو بڑے خوبصورت، بڑا اچھا سما ہے، تو یہاں پہ تو بڑی رونقیں لگی ہوئی ہیں، تازہ ہوا ہے، فریش ہوا ہے رائے صاحب، تو الحمدللہ ہم لوگ یہاں پہ بیٹھے ہوئے ہیں، انجوائے کر رہے ہیں موسم کو۔
1: تو رائے صاحب، آپ کے شہر البرسٹ میں بڑا میلہ لگا ہوا تھا، بڑی گیدرنگ تھی، تو عید کی تیاریاں ہو رہی تھی، تو آپ کی کمی کو محسوس کیا گیا؟
2: رائے صاحب دیکھیں جی، ماشاء اللہ اچھی بات ہے، میں تو کہتا ہوں اللہ کرے کہ اس طرح کے ایونٹ اور ہونے چاہیے رائے صاحب، کیونکہ لوگوں کو کوئی نہ کوئی ایسی تفریح کے لیے، کوئی اپنے ایڈورٹائزمنٹ کے لیے، اٹینڈمنٹ کے لیے کوئی نہ کوئی چیز تو چاہیے ہوتی ہے نا۔ ابھی آپ نے دیکھ لیں، ہم نے مسجد کے اندر چھوٹا جا جامع مسجد البسرون کیا، جب وہاں پہ ایک چھوٹا سا پروگرام ہو تو وہاں پہ ہزاروں کی تعداد میں لوگ آئے ہیں، کیونکہ لوگ اس
1: وہ بھی بڑا کامیاب میلہ تھا، ہزاروں کی تعداد میں لوگ آئے، لوگ آ جا رہے تھے، یہاں بھی لوگ آ جا رہے تھے،
2: تو اچھی بات ہے رائے صاحب۔ دیکھیں اگر لوگوں کو ہمارے پاس اور ہے کیا، ٹھیک ہے نا، ہماری لائف تو وہاں پہ جو ہے آپ کے سامنے ہی رہا صاحب، دیکھ لیں وہاں تو ہم چیز کے پابند ہیں، ٹائم کے پابند ہیں، ٹائم پہ کام پہ جانا ہے، ٹائم پہ کھانا کھانا ہے، ٹائم پہ کرنا ہے، بس یہی ہے کہ خوشی یا غمی میں بندہ ہوتا ہے، تو بہت اچھی چیز ہے جہاں پہ آپ اپنی فیملی کو لے کے جا سکیں۔ اگر اس طرح کے پروگرام ہوتے ہیں، لوگ اگر خوش ہیں، تو میں سمجھتا ہوں رہا صاحب اور ہونے چاہیے، تو ایک خوشائن بات ہے، میں تو اس چیز کو اپریشیٹ کرتا ہوں۔
1: بڑا کریڈٹ جاتا ہے کہ انتظامیہ کو بھی کریڈٹ جاتا ہے، خاص کر سفیر موت، ہم نے سارا جو پتا چلتا تھا پروگرام بھی انہی کے جو ہے وہ سسٹم میں ہے، کنٹرول میں ہے، بہت اچھا پروگرام ہوا۔ میرے خیال ہے ڈنمارک کی ہسٹری میں اتنے سفرا جو ہیں وہ کبھی بھی کسی پروگرام میں نہیں آئے۔
2: سب اچھی بات ہے، تو پیچھے سے دیکھیں جی، یہ پاکستان ہے جی، پاکستان کو ریپرزینٹ کرتے ہیں یہ، اور پاکستان ایسے ہی ہے جیسے کہ ڈنمارک کے اندر پاکستان ہی ہے، تو میں سب تو خوشحال بات، اچھی بات ہے، جو پہلے نہیں آیا رہا صاحب، دیکھیں وہ ان کی اپنی مرضی، ہر بندے کے امبیسی کا وہ آن لائن ہے، آپ نے ویزا اپلائی کرنا تھا آن لائن کرنا ہے، اگر آپ نے پاسپورٹ لینا ہے تو آن لائن کرنا ہے، ٹھیک ہے نا، ویسے میں ایسا تو نہیں ہے، اور ویسے کہ اپنے کام ہوتے ہیں جو ملک سے ملک ہو یا نہ ہو، تو میں سمجھتا ہوں کہ
1: ایسا۔ آپ نے دیکھا کہ چائنا کے امبیسڈر آئے ہوئے تھے اور بڑے گل مل گئے، سب سٹال پر گئے، اسی طرح انڈونیشیا کے تھے، بنگلہ دیش کے تھے، دوسرے اسپین کے تھے، اپنا فلپائن کے، سارے ممالک جو آئے ہوئے تھے، اور بڑے خوش تھے، اور اتنی خوشی سے آگے پیچھے گھوم رہے تھے، بچے بھی وہ اپنے ساتھ لائے تھے۔ لیکن جو پلس پوائنٹ تھا کہ آپ کے جو سابقہ میئر تھے، جب وہ ریبن کاٹا گیا تو وہ سفیر محترم کے ساتھ کھڑے تھے۔
2: ماشاء اللہ، دیکھو راسب یہی ہے نا، اگر آپ کسی سے رابطہ کرو گے، کنیکٹ میں رہو گے راسب، تو آپ ہم سے بھی کوئی کنیکٹ کرے گا نا۔ اگر میں کروں گا نہیں کسی کے ساتھ، ٹھیک ہے نا، میں اگر میں اپنے اگر مغرور میں یا میں اپنی جگہ کو جی میں وہ یہ ہوں رہوں گا، تو راج صاحب یہاں پہ یورپ میں اندر کسی کو کسی کا پرواہ، راج صاحب یہاں پہ جو ایک بار جی کرے گا میرا اس کو 10 بجے جی بجے، جب آپ تھوڑی سی رسپیکٹ دیں، وہ لوگ ہیں ایز اے پاکستانی، ٹھیک ہے جی، وہ ہر بندے کو ایک نہیں 300% زیادہ رسپیکٹ دیتے ہیں، تو رسپیکٹ لینے کے لیے راج صاحب آپ کو رسپیکٹ دینی چاہیے، کوئی رابطہ کرنے کے لیے آپ کو عوام کے اندر، لوگوں کے اندر ہو گے تو تبھی آپ کو ملے گی نا، تو اچھی بات ہے راج صاحب، میں تو خوشائن بات ہے، وہ اس طرح ہونا بھی چاہیے۔ اور راج صاحب اس میں سب سے بڑا ہے، یہ جو کچھ ہو رہا ہے اس میں آپ کا بہت بڑا کردار ہے نا، دیکھیں راج صاحب یہ پاکستان ایمبیسی پاسپورٹ کا چکر تھا، آج جو مرضی کوئی کہا ہے، ٹھیک ہے نا راج صاحب، آج سے 10-12 سال پہلے میں پتا مجھے اس چیز کا علم ہے کہ آپ نے خود مجھے کہا تھا کہ راج صاحب یہ کام ہم نے کرنا ہے، تو مسجدوں میں چلتے ہیں، یہ کرتے ہیں، اتنے تصد کرنے ہیں، आप फिक्र मंद थे, किया है राज साहब, आप लोगों ने बड़ी खिदमत की है लोगों के लिए। अब आप लोग लड़ रहे हैं कि यहाँ पे वो नादरा का जो सिस्टम है जिस तरह पूरे यूरोप में वो आ जाए, तो राज साहब देखें आप लोग एफर्ट करते
1: राज साहब वो
2: हैं।
1: भी जल्दी आने वाला है, जल्दी आपको खुशखबरी मिलेगी।
2: देखे राज साहब, देखें आप लोग काम एफर्ट करते हैं, आप लोग को कौम के लिए काम कर रहे हैं ना। हमें उन अच्छा जो जो अच्छाई है ना, हमें वो 200% जो है ना वो उनमें लेके आना चाहिए कि वो जो चीजें जो काम आप लोगों ने किए, जो एफर्ट किया, मेहनत की है, मशक्कत की है, वो कभी भी नहीं भूलनी चाहिए। ये कहते हैं ना जी, जब काम हो जाए तो वहां पे सबसे बड़ी प्रॉब्लम हमारे डनमार्क ये है जी, वो जो काम करवाने वाला मायूम जी, ये पीए जब चल जाएगा राज साहब, आज मुझसे देख लेना, अल्लाह करे चल जाए इंशाल्लाह, उम्मीद तो बड़ी है 1-2 महीने तक चल जाएगा ना। यहाँ से मैंने थोड़ी सी
1: राज साहब
2: खबर सब जो
1: सबसे बड़ी
2: मुझे
1: बात है
2: पता
1: इत्तफाक होनी
2: चला है।
1: चाहिए। आप देखिए किसी को पता है आप कहीं मिल रहे हैं, कहीं कोशिश कर रहे हैं, इन चीजों की तरफ तो हम लगे रहते हैं। कहाँ जहाँ जहाँ किसी की अप्रोच होती है,
2: देखे
1: काम लोगों को होना
2: राज साहब,
1: चाहिए।
2: देखे देखे अगर कम्युनिटी को फायदा होगा, हमारी बेटियों को फायदा होगा, हमारी माओ को फायदा होगा, हमारे बुजुर्गों को फायदा होगा, जो पेंशनर हैं, जो मरीज है, जो बीमार हैं, अगर उनको ये रास्ता फायदा होगा तो देखे इसमें क्या है। किसी का माँ बाप हो, किसी का बुजुर्ग हो, वो मेरा बुजुर्ग है। हमारा काम है कि जो हम इंसानियत पैदा कर सब तो कर रहे हैं, तो माशाल्लाह राज साहब आपका सरफरिश्त नाम आता है। इसलिए मैं कह रहा कि किसी को ये हो जाए कि अपना राजा गफर अफजल साहब जो है वो मेरे खानदान से है, ये मेरे ऐसी बात नहीं है। मैं राज साहब, मेरी तबीयत सब लोगों को पता है, मैं तो अल्लाह के सिवा किसी के ना, और ना मैं किसी की टीसी करता हूँ, और ना मुझे करने की जरूरत है, ठीक है, और ना किसी से कोई ऐसा भेजा। अल्लाह ने जान दी हुई है, अल्लाह ने रिजक दिया हुआ है, उसी का शुक्र अदा करते हैं। तारीफ करने की कोई जरूरत नहीं, अगर कोई बंदा तारीफ के काबिल है राज साहब तो उसे तारीफ करनी चाहिए, और वो डिजर्व करता है, ठीक है राज साहब। और किसी के मैंने आपसे आज तक कसम दे
1: नहीं
2: रहे
1: राय साहब,
2: कोई
1: आप
2: सी
1: काम
2: चीज
1: से
2: का
1: आपको
2: हो
1: होता है
2: कुछ
1: गर्ज
2: लिया,
1: होता है, काम होना
2: ठीक
1: चाहिए
2: ठीक है
1: किसी
2: ना।
1: तरीके से,
2: लेकिन
1: कम्युनिटी
2: लेकिन
1: को
2: राज साहब
1: फायदा
2: देखिए,
1: हो।
2: मैं देखें अगर ये काम हो जाएंगे, उसे राजा गफूर को या राजा साजिद को तो फायदा नहीं होगा, पूरी कम्युनिटी को होगा। अगर वो अदारा जो है काम वो आता है, और जो मुश्किल हमारी है अगर यहाँ पे हो जाए तो राज साहब ठीक है, इसके लिए तो 40-50 हजार जो पाकिस्तानी वहां पे है उसी सबको फायदा होगा ना। बेशक एक बंदा एफर्ट कर रहा है, लेकिन मैं समझू अगर आप मिसाल में दे रहा हूँ, ये कोई बंदा मिसअंडरस्टैंड ना करे, अगर आप एफर्ट कर रहे हैं राज साहब, तो मेरा ये फर्ज बनता है कि मैं आपको अप्रिशिएट करूँ, आपके साथ चलूँ, आपके खिलाफ ना चलूँ। मैं ये कोशिश ना करूँ कि राज साहब ये काम कर रहे हैं कि तो ये ना हो कि उनका नाम आ जाए मैं पीछे, नहीं, जो काम कर रहा है यार उसको।
1: राय साहब आप छुट्टियां गुजार के वापस आए तो इंशाल्लाह आए, एक बड़ा प्रोग्राम हम करने जा रहे हैं, आपका इंतजार कर रहे हैं।
2: चले राज साहब, बहुत खुशी है, बिल्कुल जनाब, हम जान से माल से जिस तरह कहेंगे राज साहब, हम पेशाना पेशाना खड़े हैं। कोई भी काम हो पाकिस्तानी कम्युनिटी के लिए हो, अच्छा काम हो, जिससे राज साहब कम्युनिटी को फायदा पहुंचे, जिससे डनमार्क को फायदा पहुंचे, जिसमें डनमार्क का कोई नुकसान ना हो, तो राज साहब हम पेशाना पेशाना आपके खड़े हैं।
1: राय साहब आपका बहुत शुक्रिया, आपने कीमती टाइम
2: हाँ
1: हमारे साथ
2: सर,
1: शेयर किया।
2: बहुत शुक्रिया राज साहब, आपने मुझे याद किया, बहुत मेहरबानी, अल्लाह।
1: सामान नाजरीन, ये थे राजा सादिक कयूम जो कि कश्मीर सोसाइटी के यहाँ डेनमार्क में सदर हैं। तो ज़ाहिर है ड्यूटियाँ होती हैं, काम बताए होते हैं जो कम्युनिटी के काम होते हैं करते हैं। सामान नाजरीन, अपने मुल्क के लिए, अपने साथियों के लिए, अपने लोगों के लिए काम करना कोई इतना आसान नहीं होता। ये काम कानूनी तरीके से होते हैं, तो काम वहीं से होते हैं जिन्होंने करने होते हैं। सामान नाजरीन, हमारे साथ साथ रहिएगा, हमारा किसी से मुतफिक होना ज़रूरी नहीं है। अगर कोई अपनी राय देना चाहते हैं तो आपकी आवाज़ का टाइम आपके लिए हाजिर है।
0: सामान कराम, FM 92.9 पर हम रेडियो आपकी आवाज़ के साथ आपकी खिदमत में हाजिर हैं।

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिन शैतान रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर हैं। सामने नाज़रीन, आज मौसम इतना अच्छा नहीं है, बारिश भी हल्की हल्की बूंदाबांदी लगी रही, सारा दिन लगी रही, धूप भी निकलती रही। सियासत की तरह ये मौसम हर वक्त आँख में चोली खेलता रहता है। और अभी शाह साहब आपको खबरें देंगे, जल्जला भी है, इसकी बड़ी धूम है। शाह साहब ने खबरें ब्रेक करते हैं, बताते हैं। मस्जिद में भी बताया कि बच्चे बता रहे थे कि हम गिरने लगे थे। तो शाह साहब, एक बार फिर आपको खुशामदीद कहते हैं, क्या खबरें लाए हैं?
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। राजा फूर साहब, आपको, आपकी टीम को, आपके जितने लिस्टर नाजरीन है सबको। अमूमन डेनमार्क में कभी कभी जलजले आते हैं, लेकिन वो कोपेनहेगन से बाहर और रॉसकिल्डे या यूलैंड में कभी कभी, लेकिन वो इतने ज्यादा बड़ा जलजला कभी नहीं हुआ। लेकिन इस दफा सुलोगो जो है वो हदब बना है, और सुलोगो के अंदर जो कोपेनहेगन से 30 किलोमीटर के फासले पे है, यहाँ पे उन्होंने बताया कि यहाँ पे जलजला आया है। लेकिन जलजला इतना तेज था कि ये 3.9 स्केल के ऊपर, और बाज बता रहे हैं कि ये 4 से थोड़ा सा ऊपर था। और ये पूरे 2:14 पे और 35 सेकंड पे आया ये जलजला। और ये जलजले की लहर जो है ये सिर्फ यहाँ ही पे नहीं आई, ये शुरू हुई है बकायदा शुरू हुई है अपना ईस्टर्न टर्की से शुरू हुई है, और वहां से ये 1:58 से ये लहर शुरू हुई है। फिर ये 14 मुल्क के अंदर गई है, यानी कि चीन से भी अलास्का तक, और आखिर में ये टर्की और सीरिया के बॉर्डर पे जाके 3.0 स्केल के ऊपर जाके वहां पे खत्म हुई है। लेकिन पहली दफा देखा है कि यहाँ पे अल्बसोन में जहाँ हम रिहाइश पेज हैं, पूरे लोग जो हैं वो डैनिश भी भाग कर बाहर आ गए, और इससे जो है वो साफ पता लगता है कि यहाँ पे जो जिस तरीके से पाकिस्तान में जलजला आता था, लेकिन यहाँ पे 55 साल 56 साल हो गए रहते इस मुल्क के अंदर, तो कभी इस तरह के झटके जो है जलजले के वो कभी भी महसूस नहीं हुए। लेकिन इस दफा तो ऐसा लगा कि एक ही झटका आया है और उसने हिला के रख दिया है। लेकिन अभी भी डेनिश साइंटिस्ट और रिसर्चर जो है वो ये कह रहे हैं कि ये एक म्यूस्टिक, ये एक अजब सा किस्म का ये धमाका हुआ है, एक अजब किस्म का ये जलजला आया है। तो ये इसकी वजूहात को वो जानने की कोशिश कर रहे हैं। लेकिन बेशुमार लोगों ने जो है वो टेलीफोन किए हैं, क्योंकि आपको पता है कि डैनिश लोग जो है वो तो घबरा जाते हैं ऐसी कोई बात हो, तो उन्होंने कहा कि कईयों ने कहा कि हमारे घरों की छतों में और दीवारों में जो है वो लकीरें पड़ गई हैं, और ये काफी था, लेकिन अल्लाह की रहमत हुई है कि ये एक ही झटका था और
1: अब अल्लाह का शुक्र है कोई जानी नुकसान नहीं हुआ।
2: जी बिल्कुल नहीं हुआ, और इसके ऊपर कोई माली भी नुकसान अभी तक सामने जाहिर नहीं हुआ। लेकिन जो यहाँ के हमारी अदारे हैं उन्होंने रिक्वेस्ट की है लोगों से कि आप बिल्कुल ना घबराएं और आप अपने अपने घरों में रहें या जहाँ पे भी हैं, और हमें अगर बहुत ज्यादा कोई इमरजेंसी है तो हमें कॉल करें, तो वैसे घबराने की जरूरत नहीं है।
1: चलें, शाह साहब अल्लाह ताला हिफ्ज़ो अमान में रखे। तो शाह साहब, ये जो सियासी जलजले आ रहे हैं, अभी तक हुकूमती जलजले आ रहे हैं, अभी तक मुख्तलिफ पार्टियों के जलजले आ रहे हैं, अभी तक ये जलजले छोटे छोटे शाख रुकते ही नहीं है।
2: यहाँ पे तो आपको पता है कि डेनमार्क के अंदर जो अब नया तरीकी जलजला आ रहा है वो ये है कि ये कोशिश कर रहे हैं कि सोशल डेमोक्रेट और जो है ये दूसरे मिलके तो अपनी हुकूमत बनाए, लेकिन क्योंकि अभी गेंद जो है वो वेंसला के पास है और वो कोंगली سے ہم کہتے ہیں کہ جو ہمارے یہاں کی حکومت بادشاہی ہے, بادشاہ ہمارا جو ہے اس نے اختیار دیا ہوا ہے ان کو وینسا والے کو کہ بھائی آپ کوشش کریں اپنے ساتھ کسی کو ملائیں. لیکن وہاں پہ لاس لوک راس موسن جو ہے وہ وہاں پہ بھی وہ جو ہے ان کے ساتھ بھی وہ اخلاق نہیں مل رہا. لیکن
1: لاس لوک کون ہے
2: یہ جو ہمارے اس وقت کے قائم مقام وزیر خارجہ ہیں, اور یہ ماڈریٹ جو جو پارٹی ہے اس کا ہیڈ ہے یہ. اور
1: کسی ایک طرف کیوں نہیں جاتے؟
2: بس اس کو چاہیے کہ سب سے زیادہ میں ہوں اور میں ہی کسی نہ کسی طرح وزیر اعظم بنوں, اور ان کے اس کے اندر اور جو میٹر فیڈریشن ہے ان کے اندر اصل میں مقابلہ چل رہا ہے, اور نہ یہ اس سائڈ پہ جا رہا ہے اور نہ یہ اس سائڈ کو مان رہا ہے. تو اب یہ جو وینسا والے ہیں یہ کہہ رہے ہیں جی کہ ہم چھوٹی سے چھوٹی بھی حکومت بنانے تو ہم اس کو لے کے چلیں گے. لیکن دوسری طرف جو سوشل ڈیموکریٹ ہے انہوں نے بھی کہہ دیا ہے کہ ہم ریڈیکل وینسا کو لے کے ساتھ تو ایسا کو لے کے تو ہم حکومت بنا لیں گے اور ہم آگے جائیں گے. لیکن جو تجزیہ نگار ہیں یہاں کے اگر وہ کہتے ہیں کہ یہی صورتحال رہی تو پھر ہمیں نئے الیکشن کی طرف جانا پڑ جائے گا, کیونکہ جو بلو بلاک ہے وہ اس کو لاسٹ لوکوں کو پسند نہیں کر رہے, اور اسی طریقے سے سوشل ڈیموکریٹس والے جو ہے ان کا بھی لاسٹ لوک سے پرابلم ہے. اور یہ جو ہے 14 سیٹیں لے کے اور یہ کوشش کر رہا ہے کہ بھائی کسی نہ کسی طریقے سے بائی اینڈ سیل کر کے تو میں حکومت میں ایک اچھی پوزیشن بنا لوں یا میں خود جو ہے وہ وزیر اعظم بن جاؤں.
1: تو شاہ صاحب لوگ تیاریاں نہیں کرتے, لوگ جو ہے تیاری کر کے نہیں آتے. تو شاہ صاحب آپ نے دیکھا کہ آپ لوکل ایک تنظیم کے بانی ہیں, بڑا عرصہ آپ نے اس کو دیکھا اور دیکھ بھی رہے ہیں, ایڈوائز بھی کر رہے ہیں, تو آپ کی جماعت میں لوگ جو ہیں وہ تیاری کر کے نہیں آتے ڈیبیٹ میں؟
2: جی میں بالکل آپ نے صحیح فرمایا, لیکن میرا کیونکہ اس جماعت سے صرف ایک تعلق رہ گیا ہے وہ یہ کہ میں بھی مسلم لیگ ہوں اور وہ بھی مسلم لیگی ہیں, اس کے علاوہ میرا کوئی تعلق نہیں, اس کے علاوہ میرا کوئی تعلق نہیں. اور کیونکہ میں اس جماعت میں 1970 سے چلا آ رہا ہوں تو اب کیونکہ صرف ایز اے کارکن ہوں میں, اور جو کچھ بھی ہوا ہے اور جو باتیں بھی ہوئی ہیں جس کی طرف آپ اشارہ کر رہے ہیں مجھے اس کا بہت افسوس ہے, اور میں نے مجید قریشی صاحب سے بھی اس پہ معذرت کر لی تھی, اور وہ بڑے نائس آدمی ہیں اور انہوں نے کہا تھا کہ جب ہم تین پارٹیاں رول کر رہی ہیں تو ہمیں اختلافات نہیں ہونے چاہیے, بڑی نائس بات انہوں نے کی. تو لہٰذا اگر کوئی غلط فہمی ہوئی ہے تو یہ وہ پارٹی اس وقت اس پارٹی کے جو فورمین صدر ہیں وہ راجہ افراد صاحب ہیں, اور آپ ان سے سوال جواب کریں. میں تو صرف اتنا کہوں گا کہ میری صرف اب ہمدردی ہیں, باقی میرا کوئی لینا
1: تعلق کوئی نہیں ہے,
2: نہیں تعلق نہیں ہے.
1: تو شاہ صاحب آتے ہیں اور آپ کو ظاہر ہے آپ کو مبارک بھی ہو اور آپ نے بڑا کام کیا اور آپ مبارکباد کے مستحق بنتے ہیں کہ سکندر صدیق کو جو ستارہ امتیاز ملا ہے, تو اور آپ نے بڑی محنت کی اس کی پارٹی کے لیے, بڑی محنت کی, آپ نے بڑا نام بنایا ڈنمارک میں سکندر کا.
2: دیکھیں جی سچی بات یہ ہے کہ میں نے تو اس کی پارٹی کے لیے کام کیا تھا اور اس کے لیے کام کیا تھا, اور اس کے اندر آپ کا میڈیا
1: صاحب آپ کے کام کرنے کی وجہ سے بہت سارے بینیفٹ بھی ملے ہیں نا.
2: جی وہ دیکھیں یہاں پہ پہلے بھی تین آدمیوں کو مل چکے ہوئے ہیں سارے تغمہ امتیاز, اب یہ چوتھا بندہ ہے اس کو ملا ہے, ہم اس کو مبارکباد دیتے ہیں. اصل میں بہت سارے لوگ یہاں پہ ایسے ہیں جن کو
1: وہ تو بعد میں بات ہو سکتی ہے, لیکن جو ملا ہے وہ اچھا ہوا, اندہ سب کو مل سکتا ہے جنہوں نے کام کیا تو ملنا بھی چاہیے, راستہ کھل گیا ہے نا.
2: دیکھیں اگر میرے پاس کی بات ہو تو میں جو چیتا چیتا بندے جن میں آپ بھی شامل ہیں,
1: میں آپ کا بھی صاحب بنتا ہے, آپ نے ساری زندگی ڈینس سیاست کی, آپ کا بھی
2: میں تو ڈینس سیاست میں ہوں, میرا اپنی سیاست نہیں, میں تو دین اسلام اور اپنے ملک اور اپنے لوگوں کے لیے کام کرتا ہوں. تو مجھے ایسے تنگوں کی
1: ضرورت نہیں ہے۔ شاہ صاحب آپ کا ون لائنر جواب چاہیں گے کہ یہ جمہوریت کا نام لے کر یہاں کی ڈنمارک کی جو سیاسی پارٹیاں ہیں جسے آپ اکثر جو ہے وہ بہت کچھ اچھے لقبات سے بھی نوازتے رہتے ہیں، شغلن بھی بات کرتے ہیں، تو یہ فارم 47-45 کی بھی کرتے ہیں، تو شاہ صاحب یہ جمہوریت کا نام لے کر اتنی زیادہ جمہوریت کو اتنا لمبا کیا جا رہا ہے۔
2: جی راجہ کپور صاحب، آپ کا واحد، میں یہ فخراً یہ کہوں گا کہ آپ کا میڈیا واحد ایک ایسا میڈیا ہے پورے ڈنمارک میں اندر جنہوں نے، ہم اوپنلی کہہ رہے ہیں، یہ ایک دھاندلی کی شکل ہے کہ بائی اینڈ سیل، اب تو کہہ رہے ہیں کہ یہاں پہ ایک دوسرے کو یہ الزام لگا رہے ہیں کہ آپ نے 1,00,000 اتنے ووٹ خریدے، 60,000 ووٹ خریدا، اس کے اتنا پیسہ دیا، آپ لوگ یورپ میں گئے، آپ یہ سارا کچھ دیکھیں، یہ ایک،
1: لیکن شاہ صاحب آپ بات کرتے رہتے ہیں، ہمارا تو کسی سے متفق ہونا ضرور نہیں ہے، لیکن شاہ صاحب آپ نے دیکھا کہ آپ نشاندہی کرتے ہیں، بات کرتے ہیں، تو لیکن یہ باقی جب سیاست دوسری شروع ہو جاتی ہے تو پارٹیوں کی سیاست شروع ہو جاتی ہے، شاہ صاحب اگر آپ نے 50,000 10,000 2,000 ووٹ

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामने नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर हाजिर है। सामने नाज़रीन, जो भी ब्रेकिंग न्यूज़ होती है हम कोशिश करते हैं आपके साथ शेयर करें, जहाँ से भी हमें मिलती हैं। छुट्टी वाला दिन है तो इस वक्त साबका पार्लियामेंट के मेम्बर एक्टिविस्ट मलिक सिकंदर सदीक, जो मौजूदा सिटी काउंसलर भी हैं, इस वक्त हमारे साथ लाइन पर मौजूद है। मलिक सिकंदर, आपको एक बार फिर अदारा आपकी आवाज़ पर खुश आमदीद कहते हैं।
2: जनाब राजा साहब, अस्सलाम वालेकुम, बहुत बहुत शुक्रिया जी।
1: सिकंदर, आप हमारे सामान्य नाज़रीन को बताएं कि इस वक्त क्या चल रहा है पार्किंग के हवाले से। अक्सर मैं सबसे बात करता हूँ, आपसे तो ज़्यादा बात करता रहता हूँ, जो भी हमारे मेहमान आते हैं मैं पार्किंग की बात करता हूँ, आप मसाइल उठाते रहते हैं और दबंग तरीके से पार्लियामेंट में भी उठाते रहे और आप कम्यून में आप बैठे हुए हैं, तो ज़रा पार्किंग के बारे में कोई अगर खबर है तो हमारे नाज़रीन के साथ शेयर करें।
2: देखें, बात यह है कि जो कोपेनहेगन में आते हैं या रहते हैं और गाड़ी चलाते हैं या जिनके पास गाड़ी है, वो इस बात से बाखूबी, उनको इस बात का पता है कि यहाँ पे कोपेनहेगन कम्यून में पार्किंग ढूंढना ये किसी वो क्या उसे कहते हैं माउंट एवरेस्ट पे चढ़ने से वो कम नहीं है, इस ऑलमोस्ट नियर टू इम्पॉसिबल। तो मैंने जब ये एक इशू है और मैंने इसलिए इस इशू को पे जरा रिसर्च किया, फोकस किया अपनी टीम के साथ, और इस पे बड़ी दिलचस्प सी एक सूरत हाल हमारे सामने आई है। ये बात बिल्कुल दुरुस्त है कि पार्किंग ढूंढना बहुत ही मुश्किल है और हमें ये पता चला है, हमने जब फिगर्स एंड फैक्ट्स देखे हैं उसमें हमें ये पता चला है कि ऐसे बहुत सारे कोपेनहेगन में लोग हैं, और वैसे मैं बात यहाँ से स्टार्ट करूंगा, आप देखें कि इसके बावजूद के पार्किंग नहीं मिलती तो ये जो लेफ्ट विंग पार्टीज हैं स्पेशली इनोसलिस्ट एलचैनचु और एसएफ रेडिकल विनिस्ता, ये इसके बावजूद जो है पार्किंग मजीद जो है वो काम कर रही है और लोगों को बहुत इशू होता है। तो हमने इस पे जरा रिसर्च किया है और हमारे जो लोग हैं उन्होंने इस पे काम किया है, तो हमें पता ये चला है कि बहुत सारे ऐसे लोग हैं इस शहर में जो इंट्रा उस्तापो, इंट्रा विस्तापो, इंट्रा नापो और ये जो अंदरून शहर है इसके अंदर रहते हैं, और ये आप कह सकते हैं कि अमीर लोग हैं, लेकिन ये इनके पास ये जो साइकिल होती है खैर साइकिल 50,000 की एक रखी हुई है और ये आम दिनों में साइकिल पे जाते हैं, लेकिन इन्होंने सब ने हमने वो एक मैंने एक नई टर्मिनोलॉजी निकाली है जिसमें मैंने कहा कि ये फ्रिचस पीलाने रखी हुई है, यानी कि इन्होंने ऐसी गाड़ियां रखी हुई है जो महीना महीना जो खड़ी रहती है और कभी महीने में एक बार इन्होंने समर हाउस जाना होता है तो ये उधर इस्तेमाल करते हैं। तो आप ये समझ ले कि इनके पास गाड़ी आउट ऑफ नेसेसिटी नहीं है, जरूरत के तहत नहीं है, इनके पास पैसा है, आमतौर पर साइकिल चलाते हैं, इन्होंने समर हाउस रखे हुए हैं तो उस इसलिए उन्होंने गाड़ी भी रखी हुई है कि जिसको वो जब दिल करे रिक्रिएशन के तौर पर गाड़ी को यूज करते हैं। अच्छा, एक तो ये तबका हो गया। अब दूसरा तबका ये है कोपेनहेगन में जो आप समझ लें कि जिनको गाड़ी की जरूरत है डेली बेसिस पे जरूरत है, वो कौन हो सकता है? वो मिसाल के तौर पे खस्ती ने हो सकती है जो सोशल असिस्टेंट है, यानी कि जो बूढ़ों का ख्याल रखती है, और वो अब रहती कोपेनहेगन के आउटस्कर्ट्स में है लेकिन वो उसने जाना होता है हॉसहोल्म, वहां पे उसने ड्यूटी देनी होती है, शाम को वो घर आती है रात को तो पार्किंग नहीं मिलती, या मुस्तफा हो सकता है, अब्दुल्ला हो सकता है जो किसी फैक्ट्री में काम करता है टॉस्टोप में खालसलोन में, और रात को घर आता है, उसको गाड़ी इसलिए जरूरत होती है और उसको फिर पार्किंग नहीं मिलती। ये दो आप समझ लें कि कॉफ साग ये दो कैटेगरीज हैं जिन्होंने गाड़ियां रखी हैं, लेकिन जिन्होंने इशू क्रिएट किया हुआ है मैं समझता हूँ कि वो लोग हैं जिन्होंने फ्रिचस गाड़ियां रखी है, ये जिनका मैंने अभी आखिर में जिक्र किया, जिन्होंने जरूरत के तहत रखी है उसको मैंने उस उन पेपरों में भी जो हम तैयार करते हैं उसमें मैंने उनको कहा कि ये नोवेंटी स्पील, एक फ्रिचर स्पील एक नोवेंटी स्पील। और हमने इलेक्शन के दिनों में भी ये बात कही थी कि हमारा ये दिल है, हमारा ये ख्याल है कि जिन लोगों के पास 9, 10, 12 मिलियन के मकान है کوپن ہیگن میں انہوں نے سائیکلیں رکھی ہیں, گاڑیاں فیچر سے رکھی ہیں, ان کو آپ زیادہ جو ہے پان پس کہہ رہا کریں گاڑیاں رکھنے کے لیے, اور جن جو لوگ ایک عام طبقہ ہے جس کو ورکنگ کلاس لوگ ہیں, آپ آر کلاس جن کی آمدنی زیادہ نہیں ہے, ان کو آپ بپو لائسنس میں مزید چھوٹ دیں, تاکہ یہ جو امیر لوگ ہیں جو ول ہے انہیں لوگ ہیں, یہ کیا کہتے ہیں ان کی جو یہ فیچرز پیل ہے اس کو ختم کی جائے, اور جن لوگوں نے نیسیسٹی کے تحت گاڑی رکھی ہے, ضرورت کے تحت رکھی ہے, ان کے لیے بہتر سے بہتر حالات پیدا کیے جائے. اس لیے اب آپ نوٹ کریں گے, آپ دیکھیں گے کہ اکثر کوپن ہیگن میں بھی انہوں نے یہ ال اور تیل پیل کا سسٹم رکھا ہوا ہے, اور آپ رات کو گاڑی پار کرنے کی کوشش کریں تو آپ دیکھیں گے کہ یہ خالی ہوتی ہیں, یہ جو تیل پیل والی پارکنگ ہوتی ہے, ال پیل والی پارکنگ ہوتی ہے, اور آپ اس کو جس بندے نے عام کار رکھی ہے اسے جگہ نہیں ملتی. تو اس لیے ہم نے الیکشن کے دنوں میں کچھ پروپوزلز دی تھی کہ بھئی یہ جو ال پیل اور تیل پیل پھکے ہیں اس کو رات کو فری کر دیا جائے. اگر یہاں پہ یہ ال پیلا تیل پیلا نہیں کھڑی تو جس بندے نے عام گاڑی کھڑی کری مثال کے طور پہ 6 بجے کے بعد, 8 بجے کے بعد, 9 بجے کے بعد, آپ کو اجازت ہونی چاہیے کہ آپ یہاں پہ اپنی گاڑی پار کر سکے. تو البتہ بات یہ ہے کہ ہم نے یہ محسوس کیا, میں نے یہ دیکھا کہ کوپن ہیگن کمیون میں آپ سمجھ لیں کہ دو پارٹیز ہیں, ایک یہ لیفٹ ونگ پارٹیز ہیں جن کا ووٹر یہ اکھتیمی کا ہے, جو انٹرویو میں رہتے ہیں, جن کے پاس پیسہ ہے, یہ ان کے ووٹر ہیں, تو اس وجہ سے یہ کہتے ہیں پارکنگ ہٹاؤ پارکنگ ہٹاؤ. اور پھر اس کے طرف دوسری جو پارٹی ہے وہ ہے خود سے چھولی بغال الیانگ سے بھرا, یہ ان کا دل ہے کہ پورے شہر کو ایک پارکنگ بنا دو. میں سمجھتا ہوں یہ دونوں غلط ہیں. انڈیپینڈنٹ گرینز فری کوئر نے, ہم لوگوں نے ایک آپ سمجھ لیں ایک حکمت عملی کے تحت ایک ہم نے ایک اوپینین اور ایک سٹینڈ لیا ہوا ہے کہ پارکنگ جو ہونی ہے وہ غلط فہری پارکنگ ہونی چاہیے, نہ ہی کہ سارے شہر کو پارکنگ بنا دو, تو نہ ہی کہ سارے شہر سے پارکنگ ختم کر دو. یا کو سے مما تو اس میں سوری, تو اس میں ہم نے یہ کہا ہے کہ جن کو ضرورت نہیں ہے گاڑی کی اور جو بہت کماتے ہیں وہ زیادہ کیا کہتے ہیں پیمنٹ کریں, اور زیادہ جو ہے ان پہ آپ ان کی پارکنگ پہ گاڑیوں پہ فوکس کریں, تو جو ورکنگ کلاس ہے ان کو جو ہے سہولت دی جائے اور ان کے لیے پارکنگ کی بہتری جو ہے وہ لائی جائے. تو اس لیے میں نے دیکھا ہے کہ کئی سالوں سے یہ کوپن ہیگن کمیون میں یہ پارکنگ پالیسی جو ہے نا یہ ایسی ہے کہ یہ جو ورکنگ کلاس ہے اس کو اس کے لیے سزا بن چکی ہے. تو میں نے اس وجہ سے طلب کیا ہے جو کوپن ہیگن کی میئر ہے لین پاورفل انسلیشن کی چھکنی کے ملیو کی جس کے انڈر یہ پارکنگ آتا ہے, اس کو میں نے تھرسڈے کے دن طلب کیا ہوا ہے, اور وہاں پہ میں اس کے ساتھ کراس کوشچننگ کروں گا, اور اس پہ بیسکلی میں نے ان کو اس بات پہ طلب کیا ہوا کہ آپ بتائیں کہ جو آپ لوگ کئی سالوں سے یہ پارکنگ پالیسیز رکھی ہوئی ہے اس سے کیا جو ورکنگ کلاس ہے اس کے اوپر نیگیٹو افیکٹ آیا ہے, آپ نے کبھی اس پہ فوکس کیا ہے, اور ہم آگے کیا کر سکتے ہیں کہ اس پارکنگ کے ایشو کو غلط فیاری پارکنگ کی پالیسی جو ہے وہ ہم اپنائیں. اور یہ بہت بڑے میں سمجھتا ہوں بڑی دلچسپ ڈیبیٹ ہوگی.
1: اور سکندر آپ نے چونکہ ان کو ایک جو ہے وہ سیاسی طور پر جو ایک ہوتا ہے پروٹوکول طلب کیا ہوا ہے, لیکن اس بات کو بھی آپ نوٹ کیجئے گا, یہ ویسٹر برو کی گیٹ پر تھا ہوں جہاں نئی بلڈنگیں بنی ہوئی ہیں, ان کے نیچے بہت بڑی پارکنگ ہوتی ہے, بہت زیادہ پارکنگ ہوتی ہے, لیکن وہ بلڈنگ کے لیے پارکنگ نہیں ہوتی, وہ ان کو مہنگی دیتے ہیں, اس لیے وہ باہر پارکنگ لے کر گاڑیاں کو باہر پار کرتے ہیں. اگر آپ پارکنگ میں دیکھیں تو باہر ٹیسلا گاڑی پارک ہوئی ہوتی ہے, بڑی بڑی گاڑیاں پارک کی ہوتی ہیں, اور ان کے اندر ہینڈی کیپ جو ہے اسکلڈ پڑی ہوتی ہے. مجھے یہ سمجھ ہوتی ہے جو باہر بنے ہوتے ہیں ان کے باہر گاڑیاں ہی گاڑیاں ہوتی ہیں, رات 12 بجے 1 بجے تک اس پر قانون کی پابندی یہ لوگ نہیں کرتے. تو یہ لوگ یہ یا تو یہ سرمایہ دار ہیں سارے لوگوں کو بیوقوف بناتے ہیں.
2: بالکل ایسے ہی میں نے آبزرو کی ہے بات, اور میں اصل میں اب یہ ہم ایک پروسیس شروع کرنے جا رہے ہیں, اور اس میں میں نے سب سے پہلے ان کو طلب کر کے میں ان سے پوچھوں گا کہ آپ بتائیں یہ پارکنگ کے سلسلے کیا ہے. اس میں مجھے جو ہمارا جو اینڈ گول ہے وہ یہ ہے کہ ہم اب ایک پریشر کریٹ کریں گے ان پارٹیز پہ اور میئر پہ, اور ہم اس سے کہیں گے کہ आप जो है ये जिस तरह के आप बता रहे हैं, मैंने तो अभी आपको बताया कि ये एल पीला और जो होती है ये खाली खड़ी होती है रात को, इस पे फिर भी आप पार्क नहीं कर सकते। आप अभी बता रहे हैं कि इन्होंने जो नए मकान बनाए हैं फ्लैट, इनके नीचे अंडरग्राउंड पार्किंग होती है, उसको इस्तेमाल नहीं करते। इस तरह के बहुत सारे इश्यूज हैं जिनको अगर हम
1: वो
2: एड्रेस
1: रात
2: करें,
1: को बिल्कुल खाली, तकरीबन खाली
2: बिल्कुल
1: होती हैं वो।
2: बिल्कुल, तो हम अगर इनको एड्रेस करें तो काफी सारी पार्किंग जो है वो निकल सकती है। तो इसीलिए हमने अब मेयर से सबसे पहले सवाल ये है कि मेयर खुद बताए क्या वो समझती है कि ये पार्किंग के जो पॉलिसी इन्होंने रखी है ये सही है, और अब आगे क्या किया जा सकता है इस चीज को बेहतर करने के लिए। तो मैं समझता हूँ कि सच्ची जो बात है, कोपनहेगन कम्यून में ये बहुत बड़ा इशू है। फर्क सिर्फ ये है कि ये उन लोगों को के लिए कॉन्सिक्वेंसेस होते हैं जो वर्किंग क्लास है, जो शायद ज्यादा उस तरीके से ज्यादा कमाते नहीं है, उनकी फिर आवाज भी कोई नहीं है। क्योंकि जो लेफ्ट विंग पार्टीज हैं कोपनहेगन में, उनका अगर आप वोटर देखें तो ये काफी जो रिच लोग हैं जिनके अपने मकान हैं, जिन जो अच्छा कमाते हैं, ये जो अकतेमी का आप कह लें, ये उनको रिप्रेजेंट करते हैं। तो इसलिए हम इंडिपेंडेंट ग्रीस में फ्री कोने में हमने ये तहैया किया हुआ है पहले दिन से, और अब हम कोपनहेगन कम्यून में भी है, तो वहां पे भी आप देखेंगे कि हम आम लोग लोग जो है हम उनकी आवाज बनेंगे। इस पार्किंग के इशू में इन आम लोगों का कोई भी रिप्रेजेंटेटिव नहीं है। तो हम अब कम्यून में आए हैं तो हमने अब इस चीज को उठाया है, और हम इंशाल्लाह ताला इस पे मजीद काम करेंगे, और इस पे हम जो आम लोग हैं जो वर्किंग क्लास है उसकी हम नुमाइंदगी इंशाल्लाह ताला करेंगे। तो थर्सडे के दिन ये डिबेट होगी। मैं आपको राजा साहब एज अ चेयरपर्सन इदारा आपकी आवाज, आपको दावत देता हूँ कि आप आए और आप ये डिबेट देखना, ये बहुत दिलचस्प डिबेट होगी, और इस पे बहुत जो है मैं समझता हूँ कि वहां पे दिलचस्प सी डिबेट होगी, क्योंकि ये एंगल किसी ने कभी उठाया नहीं है। या तो वो जिस तरह की मैं आपको बता रहा हूँ
1: सिकंदर,
2: ये
1: एक और
2: दो
1: बात भी कर लें कि जो लोग टाउन हॉल में आते हैं इनवैलिड पार्किंग के लिए, वो तो थोड़ी देर के लिए टाउन हॉल काम के लिए आते हैं, तो उनके लिए जो पार्किंग खाली पड़ी होती है उनको ये इजाज़त मिलनी चाहिए, चाहे जाए कि जो कम्यून में होते हैं उनको इजाज़त होती है।
2: नहीं, आपकी बात बिल्कुल सही है, और इस तरह की बहुत सारी जो है ना छोटी छोटे रास्ते हैं पार्किंग को बेहतर करने के लिए, यानी कि गाद फैरी, ये नहीं कि हमें ये भी नहीं, हमने क्लाइमेट का भी देखना है और हमने फ्यूचर का भी देखना है। ये नहीं कि पूरे शहर को आप एक पार्किंग ही पार्किंग करते हैं, लेकिन जो एक जरूरत है उसके तहत तो यार करे ना। और इतनी महंगी आप लोगों ने यहाँ पार्किंग कर दी है कोपनहेगन कम्यून में, इसको जरा आप सस्ता करें। तो इस पर बहरहाल डिबेट होगी, ये हमने तलब किया है, और मैं अभी थोड़ी देर में प्रेस
1: सिकंदर ये
2: रिलीज
1: भी
2: जारी
1: जरा
2: करने
1: पता
2: जा रहा हूँ।
1: कीजिएगा, ये जो इलेक्ट्रिक की पार्किंग बाहर लगी होती है, जो उन्होंने वो डंडे खड़े किए होते हैं, ये तो पैसा कमाने वाले होते हैं या कम्यून के डंडे हैं सारे ये?
2: ये कम्यून के भी होते हैं, ये कम्यून के भी होते हैं, लेकिन देखे ना वो अक्सर खाली खड़े रहते हैं ना। अब रात को मिसाल के तौर पर आप वेस्टर्न पे रह रहे हैं, रात को आप शाम को घर आए फैमिली के
1: वो
2: साथ
1: सारे खाली
2: कहीं से,
1: होते
2: हाँ,
1: हैं।
2: अब आपको पार्किंग नहीं मिलती और आगे आपके आगे 10 पार्किंग इस तरह फ्री होती है, वो खाली पड़ी होती है। तो इसका मतलब ये कि कोई ना कोई ऐसी गलती है सिस्टम में जो ये पार्किंग जो है वो सही नहीं कर सके। और मैं ये समझता हूँ इसलिए है कि इन्होंने अपने अपने स्टैंड लिए हुए हैं, आइडियोलॉजिकल स्टैंड लिए हुए हैं, जहाँ लेफ्ट विंग पार्टी कहती है नहीं सारी पार्किंग खत्म करो, हर तरफ पार्क बनाओ, और जो राइट विंग है वो कहती है नहीं सारे पार्क खत्म करो, मतलब एक खौफ साग, और हर तरफ ही पार्किंग बनाओ। हम कहते हैं कि नहीं, जहां जिनको जरूरत है उनके लिए सहूलतें होनी चाहिए, और ये जिन लोगों ने फ्रीचर्स गाड़ियां रखी हुई हैं, ये जो अमीर लोग हैं कोपनहेगन में जिन्होंने फ्रीचर्स गाड़ियां रखी हुई, सबका नाटक बंद किया, इनके ऊपर आप सख्ती करो, इनके आप पैसे बढ़ाओ। ये भी आप कानून इजाजत नहीं देता, कोपनहेगन की जो सेल्स जो अलाउ है वो इजाजत नहीं देता। ये सारी चीजें मैं अब इनसे बात करूंगा और इनसे सवाल जवाब करूंगा, और इसको हम इसकी हम तय में जाएंगे, और इसको हम भरपूर जो है ना इस पे हम फोकस करेंगे। और मैं अभी कुछ ही देर में भी ये आपसे बात खत्म करके तो मैं अभी प्रेस रिलीज जारी करने लगा हूँ, जो कि आप अखबार में देखेंगे, जहां पे मैं ये कहूंगा कि मैं समझता हूँ कि यहाँ की जो तो लेफ्ट विंग पार्टीज है जिन्होंने वर्किंग क्लास की नुमाइंदगी करनी थी, वो इनकी नुमाइंदगी नहीं कर रहे, इस वजह से ये कोपनहेगन के हालात पार्किंग के हवाले से खराब हो रहे हैं।
1: सिकंदर बात देखा ना, चूहे होते हैं वो मट्टी को जो है खुरचते रहते हैं खुरचते रहते हैं, तो सियासी तौर पर लोग आपको भी खुरचते रहते हैं।
2: हाँ जी, वो देखें वो चीज जो है वो चलती रहती है और चलती रहेगी, और यही बात होगी ना कि जिस दिन फिर लोगों ने ये करना छोड़ दिया तो समझे फिर आप रेलेवेंट ही नहीं है। تو یہ بھی ایک سیاست میں چیز یہ ساتھ چلتی
1: سکندر
2: رہتی
1: آخر
2: ہے.
1: میں آپ ڈینش میں کیا میسج دیں گے؟
2: دیکھیں میں یہاں کہاں سی چھے ایلے ای کیوبرہاؤنس کمون ات دن اودویکلنگ وی ہا سیٹ دی سیسٹم مانگ او دن ففائلل پاکنگز پولیٹیک وی ہا سیٹ دی سیسٹم مانگ او دن ہا دی نیگیٹیو کنسیکوئنسز سیرلیٹ فار آرباڈر کلاسن سیرلیٹ فار دیم دا ہا منسٹ سیرلیٹ فار پنشونیسٹن سیرلیٹ فار دیم مٹ ہینڈیکپ اور دے این اودفورڈنگ فور دی یا سی ای کیوبرہاؤنس کمون ات دا دی ہیر ٹو لائر تو ہا دن ایٹابلیرڈ وینسٹر فلوئے پون دین سائیڈ دا ایڈیولوجیکلی سیٹ بار وی نیڈلیگ ال پاکنگز فور دی مین ٹیلر ان ان بوک داؤسورڈ مین ٹیلر ان ان ان en dagsorden i forhold til klima, fordi det akademikeren vil have. På den anden side, så ser du, hvad hedder det, højrefløjen, som vil plastre hele byen til med parkeringspladser. Den sunde fornuft er simpelthen forsvundet i den her debat. Og det er der, vi i Frie Grønne siger, at vi vil indtage den position, der hedder, at dem, der har fritidsbilerne, og her taler om de rige, velhavende akademikere, der har lejligheder på Indre Vesterbro, Indre Nørrebro, Indre Østerbro, med en kassecykel til 50.000, naturvin i glasene, og en fritidsbil, de bruger en gang om måneden for at komme på i sommerhus. Det er dem, der er udfordringen her. Det er ikke arbejderen, det er ikke Lonnie, som er socioassistent og kommer hjem efter en lang nattevagt. Det er ikke Mustafa, som er produktionsmedarbejder, som kommer hjem på skæve tidspunkter og døgnet ikke kan finde en parkering. Det er ikke dem, der skal belastes. Jeg mener, det er fritidsbilismen, der skal ud af byen, og det er nødvendighedsbilismen, som skal forblive, og det er dem, man skal arbejde for at få en retfærdig og ordentlig parkering. Jeg mener personligt, Frie Grønne mener personligt, at det er en forfejlet parkeringspolitik, som ikke har været retfærdig og har haft negative konsekvenser for arbejderklassen. Og det er det, jeg har indkaldt vores teknik- og miljøborgmester, Line Barfod, som er chef for området, for at spørge hende om, hun mener, at parkeringen har haft utilsigtede konsekvenser, og hvad vi kan gøre for at rette op på den her mange års forfejlede parkeringspolitik. Tak for ordet.
1: Sekundar, aapka bahut shukriya, aapne kimti time hamare sath share kiya.
2: Shukriya ji.
1: سامعین ناظرین، یہ تھے ملک سکندر صدیق کے جو کہ کوپن ہیگن کمیون کے بارے میں بتا رہے تھے. سامعین ناظرین، آپ کے مطالبات ہم اکثر جو ہے وہ لیڈران سے ملتے ہیں، جو کمیونٹی کے لوکل مسائل ہوتے ہیں ہم شیئر کرتے رہتے ہیں. پارکنگ کا مسئلہ ہے، جینون مسئلہ ہے، کوئی اس پر بولتا نہیں ہے. بڑی بڑی گاڑیاں شہر کے اندر ہوتی ہیں، سپیڈ ان کی 20-30 تک رکھی ہوئی ہے، 40 تک میکسیمم رکھی ہوئی ہے، لیکن گاڑیوں کی سپیڈ جو ہے وہ 250 تک ہوتی ہے، میٹر میں 200 تک ہوتی ہے. بڑی بڑی گاڑی ہیں، آپ جا کر دیکھ لیں. یہ جو کونوں میں گھروں میں کونوں کے پاس پارک بنے ہوتے ہیں نا، سب سے زیادہ یہ بار بنے ہوتے ہیں، ان میں زیادہ زیادہ لوگ آتے ہیں گاڑی پارک کر کے اور یہاں بیٹھ کے جو ہے، ظاہر ہے ان کا ایک ٹریڈیشن ہے کلچر وائز، جو ہے بیئر پینا، کولا پینا، سوڈا وٹ ڈانس کرنا. تو یہ ٹائم کی بھی پابندی نہیں کرتے، حالانکہ بلڈنگ کے ٹائم ہوتے ہیں 10 بجے کے بعد ہر چیز کو کلوز کر دیا جائے. یہ اندر سے باہر سے کرسیاں اٹھا کے کمروں میں اندر لے جاتے ہیں، اور اس کے بعد وہ گاڑیاں باہر کھڑی رہتی ہیں. جس طرح ملک سکندر صدیق ذکر کر رہے تھے، کوئی بندہ کام کر کے آتا ہے اس کے لیے پارکنگ نہیں ہوتی، کوئی انویلڈ ہوتا ہے اس کے لیے آتا ہے پارکنگ نہیں ہوتی. تو انویلڈ کی جو پارکنگ ایک ہوتی ہے، الیکٹرک کی گاڑیوں کی پارکنگ جو فری پڑی ہوتی ہے. تو سامعین ناظرین، خود بھی آپ اس پر نظر رکھا کریں، کمیون کے ممبران سے آپ خود بھی ڈسکس کیا کریں. سامعین ناظرین، ہمارا کسی سے متفق ہونا ضروری نہیں، ہمارا کام ہے انفارمیشن دینا.
3: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.